एक पटक सेवा करके मौका अवश्य दिन धन्यवाद।

Ja, das kannst du doch nicht vor der Klagzeit, das kann man, ja,

छ। चार महिनामा बीस वर्षका 716 वटा घटनामा 54 जनाको मृत्यु भएको छ। स्वास्थ्य

शाम में पार्टी को केन्द्रीय कार्यालय सानिपामा दिवसो एक बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताउनुभयो।

0: लोक सेवा देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव र विश्वास गर्न स्थानीय सरकारको भूमिका
1: उनीहरूलाई
0: सबै समय समस्या सुन्दैन।

0: विकल्प विविधता की प्रसार संस्कृति को साझा प्रणाली हो। मानवता नहीं संविधान को मूल मंत्र हो। आपसी सम्मान सहिष्णुता सद्भाव सभी धर्म को संदेश हो।
1: यस्तो अवस्थामा हामी सबैले संयमका आफ्ना अपुष्ट सङ्घर्ष अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका प्राप्त समाजलाई विश्वास नगरौं।
2: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
0: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित स्थानतर समावेशी नेपाली स्थानमा योगदान पुर्याउँछ।
1: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
2: भारतीय उद्धारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आधार अस्पताल

सरकारी पदाधिकारी को दोहोरो सुविधा हटाने देखि नया देश वेलग्राफ का व्यवस्था कर अमर राज भट्टले खबर लेख्नुभएको छ।

0: त्यसले पनि सिक्नु पनि इन्डिपेन्डेन्ट हुन्छ, त्यसमा चाहिँ सिक्नु गर्नुपर्ने अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिक्नु गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यो चाहिँ सकारात्मक सन्देश जान्छ। र
1: त्यसको बाँकेको मुस्लिम समुदाय र हिन्दू समुदायले भन्नाले परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्तिको समुदायता हुने गरेको छ, यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदर्शन पूर्व मन्त्री कृष्ण केजी नमुना जातको रूपले पर्व हो, तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यस कारणले यो शब्दलाई भइदिनुहुन्न, हामी सबै नेपाली हो, हामी सबै चाहिँ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन घटाउन खोजेको छ यो असाध्य चाहिँ विलम्बन हो, बाँकेमा सद्भाव नबिग्रियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव जारी पनि निकालिएको बाँकेका प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङ

सम्बन्धमा सबैभन्दा माथि हुने सन्देश भारतीले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगत दिल्लीका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई बलियो बनाउने अपेक्षा गरिएको छ।

0: der er det. Og så kan man være bismatsen på det, som man kan miste sin adresse. Hvis du har det, og det kan være en kapital bygge, Dr. Homeland Services Center, kunne jeg kan være med
1: om. På tilsvarende som er i kæmpen som er aging with dignity. Sammanligt delta avastaya bhanera bhancha kyo bhaneko ani aafaile tesko lagi tayari hunu paryo kasari tayari bhayo bhanda pahila aafno swasthya ahile dekhi nai ramro banauna tarfa lagne mano ma chai 80 barshako awasthama pugne 85 90 barsha pugyo bhane mera kura sunidine mancheharu pani koi hun malai chaheko belama sahayog garne manche koi hos teti bela malai paisa chahiyo bhane पैसा पनि मसँग हुनु पर्यो. यी धेरै कुराहरू जोडिएको हुन्छ. त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो. त्यसको लागि त्यो तयारी चाहिँ कसले गर्नु परिरहेछ? त्यहाँ थुप्रै अनुसन्धान गर्नुभएको छ. अब यसमा पहिलो आउँछ महत्वपूर्ण पाठ भनेको स्वास्थ्य हो. सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू पुरै गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ध्यान गरेर मात्र खाने अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने खाने छ. कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन. त्यो भएर यी सबै कुराहरू अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ. कुन समाजमा आफू रमाउने हो त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्. ती सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ.
2: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठुलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा. छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जसमा पैसा छ उसलाई हेर्ने, जस्तो पैसा छैन उसलाई नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिन्नको लागि पनि आर्थिक सुरक्षा नै महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो. पैसाको जोखिम अथवा जोखिम चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि त्यो चाहिँ चाहिन्छ भनेर.
1: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको पनि चिन्ता गर्ने. पश्चिमी देशहरूमा आफूले एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि. हामी चाहिँ सन्तान
2: नउठेन
1: उनीहरूको 18-19 वर्षसम्म अथवा 12 क्लास 5 नगरुन्जेलसम्म अलिक बढी चाहिँ ध्यान दिएका हुन्छ. हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी श्रोता आफ्नो लागि ख्याल गर्ने बिर्सिन्छौँ. अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले. त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो. आफूसँग भएको जुन सम्पत्ति छ र जग्गा हुन सक्ला चल अचल चाहिँ जति सम्पत्ति छ तिनी मेरा छोराछोरीहरू नि यसलाई छिटै आउँछ भन्दा लगाइदिउँ, मलाई पुलिस कर्मीले हेरिहाल्छ नि भनेर हतारमा उहाँहरूलाई चाहिँ आउँछ भन्दा लगाउने काम त्यो के भन्दा एक प्रकारको एउटा हिरेन शक्ति हो जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ. अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे टेवा होस् कि जसरी होस् आफ्नो लागि त्यही नीति चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ.
2: तर कतिपय अवस्थामा चाहिँ उसको भन्दा गर्ने पर्ने बाध्यता पनि आइरहेको छ, दिनै पर्ने बाध्यता आइरहेको छ भनेर पनि दिइ हुन्छ नि त. त्यस्तो अवस्थामा चाहिँ के गर्नु?
1: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ. मैले भने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकाल भयो भने हामी नै हो नि पहिला के गर्नु भएको छ गर्नुहोस् भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ. नाम मेरो नाममा एकै घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ. तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति घुमिसकेपछि भोलि बच्चापछिले त्यही रूपमा हेर्छ भन्ने चाहिँ निश्चित चाहिँ छैन. त्यस कारण त्यो भएको प्रोपर्टीलाई सब हतार गर्नु भएन. उहाँलाई पनि तिमीहरूको नै हो, अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूलाई आश नगर, पछि चाहिँ तिमीहरूकै त पनि भन्ने किसिमले आफ्नो बच्चाहरूलाई रिसाउनु पनि भएन. सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ.
2: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सक्नुहुन्छ, अरू केही उपायहरू छ?
1: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालले पनि एकदमै तल्लो लेभलमा भएका हो, उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्पेज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले देश नारीहरूको समूह बनायो. त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भन्दा त्योमा केही पैसा उसले सिडमनीको रूपमा राखिदियो. उहाँहरूले आफूले पनि उठाउने जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने अनि त्योबाट चाहिँ कुनै सामान किन्ने कहीँ बेला बाहिरसम्म 8 बजारमा बिक्री गर्ने अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नारीहरूलाई अनि कता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्र पनि छन्।
2: जस्तो म चाहिँ अब मेरो चाहिँ के किसिमको उमेर भयो, अब चाहिँ मैले काम गर्नु पर्दैन, म चाहिँ घरमै बसेर जिन्दगी बिताउँछु भन्ने सोच पनि राख्नु भएन भन्ने पनि होइन.
1: अब यसमा दुईटा छ, एउटा कतिपय कुरा आय आर्जन छ सम्बन्धित हुन सक्छ, कतिपय कुरा होइन मलाई त सबै पुगेको छ म गरेपछि खान्छु गरिरहेको छ नि मसको टिसुटी खान्छु भन्ने पनि हुन्छ. जसले त्यो सोच राख्छ नि बसेपछि खान्छु सुति सुती खान्छु भन्ने तर्फ व्यक्ति लगायो भने उहाँको स्वास्थ्य अवस्था बिग्रिन्छ. मैले कामैको एउटा टाउमा रमाइलो एउटा प्रसङ्ग त्यहाँ निस्किएको थियो, सबैको स्वास्थ्य चेकअप गर्नु पर्यो गर्दाखेरि सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ कसको भेटियो भने जो गाउँमा सबैभन्दा बढी दुर्गा रहेछ नि म 85 वर्षभन्दा माथिको कुरा गर्दैछु अनि त्यो दुर्गा व्यक्तिको सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ उहाँको रमाइ रहेको छ. अरू चाहिँ राम्रो अवस्था भएका अरूको भन्दा उहाँ चाहिँ बढी चाहिँ हिटो गर्ने डुल्ने
2: असुविधा भएका अन्त
1: जो चाहिँ अझ ल्याइहाल्ने बढी यस्तो चाहिँ महिलाहरूमा महिला चाहिँ सुनाइट गर्न पाइन्छ अपराधीले ल्याइहाल्छ जस्तोमा धेरै दुःख गर्नु पर्दैन. अपराधीले मेरो बिस्तारै चिया पुऱ्याइदिन्छ खाना पुऱ्याइदिन्छ भनी सोच राख्नु भएको त छन्. त्यो शरीरको शरीरका अङ्गहरूलाई जति चलायमानी बनायो त्यो त्यति नै सक्रिय हुने हो. त्यसलाई चलायमानी बनाउन छोड्यो भने भोलि त्यो बिस्तारै निस्क्रिय हुने जान्छ र विभिन्न समस्याहरू आउन सक्छ. त्यो बाटोलाई पनि एकदमै ख्याल गर्नुपर्छ.
2: अर्को भनेको पहिलो युवा देखिने समस्या भने एक रूपको समस्या अहिले पछिल्लो समय पढ्दो प्रकाश नेपालमा वैदेशिक रोजगारीमा बाहिरी निकम गर्दै गर्दाखेरि परिवारसँग चाहिँ टाढा हुने त्यस्तो अवस्था पनि छ भनेर यहाँले नै भनिरहनु भएको थियो. त्यो समस्याको समाधान चाहिँ के हुन्छ?
1: यो पनि अर्को एकदमै ग्लोबल इस्यु नै होइन, विश्वव्यापी रूपमा यो एकरोपना लोनलीनेस भनेर अङ्ग्रेजीमा भनिन्छ. यो नेपालमा पनि मैले गरेको अध्ययन अनुसार 100 लगभग 67 जना भनेको 2/3 एक प्रकारको समस्या, यो चाहिँ काठमाडौँ भ्यालीभित्र गरिएको रिसर्चले त्यो देखाएको छ. त्यो चाहिँ कस्तोसँग रहेछ भने संयुक्त परिवारमा बसिराखेको छ, परिवारमा छन् छोरा परे पनि छन् नाति नातिना पनि छन् तर उहाँलाई एकरोपना छ. एकरोपना भनेर कस्तो भन्दा उहाँसँग अन्तर्क्रिया नगरिदिने बोल्ने मान्छे नभइदिने, उहाँको चाहिँ आफ्नो त्यो पीडाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्याहरू थियो. त्यो चाहिँ पछिल्लो समय बढिरहेछ. अझै यो पछिल्लो हाम्रो चाहिँ स्कुलिङ छ नि, कहाँबाट यो समस्या आएको छ भने बच्चा बच्चीलाई नवीन स्कुल पढ्न पठाउने मैले काठमाडौँको नेवार कम्युनिटीमा मैले देखेको. उहाँहरू अब नवीन स्कुल पढ्न जानु भएको छ, जब बच्चा फर्केर घर आउँछ बाबामा नेपालीमा कुरा गर्नुहुन्छ, अब हजुरको हजुरआमा नेवारीमा कुरा गर्नुहुन्छ, अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्नु नेवारीमा नसक्ने, अनि यसले पनि कहिले अर्को मैले होमवर्कको कुराहरू मैले है आफ्नै रूपमा पनि सन्तानको रूपमा पनि अर्को महत्त्वपूर्ण पात्र भनेको विद्यार्थीलाई यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरको हजुरआमाहरूले त्यो बच्चालाई होमवर्कमा सहयोग गरिदिनु पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि दिने बाबु आमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरको हजुरआमासँग त मजा पनि अवसर पनि नपाउने, यस्तो किसिमको अवस्था पनि रहेछ। यी कुराहरूले गर्दाखेरि सबै भक्त बस्दै पनि यो प्रोपना भइरहेको हुन्छ।
2: त्यो सँगसँगै अहिले पछिल्लो समय चाहिँ मोबाइलको कारण पनि एक प्रोपना चाहिँ गरिरहेछ भन्ने कुरा देखाएर यहाँको स्वास्थ्य चाहिँ के देखाउँछ?
1: यो चाहिँ अर्को पहिलेको समय भनेको अलिकति प्रविधि हो, प्रविधिका फाइदा पनि छन् बेफाइदा पनि छन्। यही मोबाइल जस्तो कुराले गर्दा कतिपय व्यक्तिहरूको पनि त्यो सहायता बनिराखेको छ है कुरा गर्ने, ताकि मैले कतिपय चेष्टाहरू भेटिरहेको छु पढ्न जान्नुहुन्न, उहाँको चाहिँ फोटो देखियो भने पुरानो व्यक्ति है, अनि त्यहाँ चाहिँ अनलाइन भएको त्यो सङ्ख्या पाउँदै त्यो उहाँले हाल्नुहुन्छ, कुराकानी गर्ने एउटा माध्यम पनि भइरहेछ, त्यसले एक रूपमा गराएको होइन कि यिनले पनि गरिरहेछ। एकातिर त्यो कस्तो
2: नजिक भएको परिवारलाई टाढा बनाइरहेछ,
1: आफन्तसँग नजिक भए माध्यम चाहिँ त्यो बनिराखेको छ।
2: एकको समस्यालाई हटाउनको लागि गर्नुपर्ने के छ त?
1: यसको महत्वपूर्ण कुरा भनेको यो सामाजिक सहभागिता घरभन्दा बाहिर पनि एक ठाउँमा जम्मा हुने, आफ्नो कुरा अर्कालाई सुनाउने, अर्काको कुरा आफूले सुन्ने, घरभित्र पनि केही समय अनि बुवा आमालाई लागि सोध्ने, बुवामा अरे के गर्नुभयो के जान्नुभयो, यस्तो किसिमको एकले अर्कालाई सोध्ने बुझ्ने गर्न थाल्यो भने यसले पनि सानो कुरा हो ठुलो कुरा होइन, यसले पनि धेरै हद समयलाई कम गर्न सहयोग गर्छ।
2: सुरक्षित बोलिपनाको कुरा गर्दैछौँ हामीले, अब चाहिँ सुरक्षित बोलिपनाको लागि चाहिँ के के नगर्ने यो काम चाहिँ हामीले गर्दै गर्नु हुन भने त्यस्तो के छ?
1: अब नगर्ने भन्दा पनि अब यो चाहिँ अलिअलि पनि गाह्रो प्रश्न नै हो, यो मान्छेको को कसरी बुझ्ने हुन्छ व्यक्ति अनुसार धेरै फरक हुन्छ, सबैमा एउटै नियम लागू हुँदैन, त्यति हुँदै पनि सकेसम्म कसरी आफू स्वस्थ रहने र कसरी आफूलाई आफू चाहिँ एउटा बस्ने वरिपरिको माहौल राम्रो बनाउने अनि त्यहाँ वरिपरि पनि भएको चाहिँ वातावरणलाई यस कहिले भन्छ हामी सकेसम्म घरहरू बनाउँदाखेरि पनि अब एकचोटि बनाएको घरले पछि समय बिस्तारै अलिकति काम दियोस्, जस्तो हामी धेरैजसो माथिको तलामा बस्न खोज्छौँ, जब उमेर बढ्दै जान्छ माथिको तलासम्म बस्न गाह्रो हुन्छ, तल्लो तलामा बस्न सजिलो हुन्छ, र यी थुप्रै कुराहरू छ यसमा सकेसम्म मेजर पाटो भनेको चाहिँ स्वास्थ्य रहेछ, आफ्नो स्वास्थ्यलाई कसरी हुन्छ त्यसलाई सक्रिय बनाइराख्ने र स्वस्थ रहने सक्रिय रहने त्यो नै एउटा प्रमुख कारण हो।
2: पुरै कुरा अघि हाम्रो सर्कलमा पनि उठेको थियो, घर बनाउँदै गर्दाखेरि त्यो बुढेसकालको आफ्नो उमेरलाई सम्झेर हामीले चाहिँ बनाउँदा रहेछौँ, जसले गर्दाखेरि चाहिँ पछिल्लो समस्या हुन्छ पनि भन्ने हुन्थ्यो नि, त्यो बुढेसकालको लागि अहिलेदेखि नै घर बनाउँदाखेरि चाहिँ त्यो सोच राखेर बनाउनुपर्छ भन्ने कुरा उसले गर्दाखेरि यसमा चाहिँ खास के हुन्थ्यो कुरा चाहिँ?
1: यो चाहिँ अहिले यो प्रस्तुति देशहरूमा उठिरहेको छ, पहिलो ठाउँ कस्तो छ भने मैले एकचोटि बनाएको घरले मलाई मेरो जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ, त्यो चाहिँ कतिपय आर्किटेक्टसँग रिलेटेड कुरा हो, त्यो भनेको जुन त्यो भयङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिडीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सबको चाहिँ कम चिप्लिने होस्, अनि त्यहाँ बसिसकेपछि उठ्नुलाई सजिलो होस् भन्दा त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, अनि त्यसपछि पकाउने चुरोहरू पनि तलमाथि गरेर गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा प्लेयर छ त्यसै माथि त्यो सबै कुराहरू होस् भनेर यी यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ, एउटा धेरै छ यहाँ मेजर कुराहरू
2: यिनीहरूले छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, आफ्नै अलिपुरमा बसे पक्कासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा कस्तो छ यसको?
1: अब त्यो चाहिँ हाम्रो हामी त्यति उसमा त्यति पछिल्लो समयसम्म कुनै हामीले सोच्ने गरेका छैनौँ. हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौँ. अहिले पछिल्लो समयमा अलिकति यो होम मोडिफिकेसन अहिले यो यो कुराहरू चाहिँ आइराखेको छ. कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ. तर हामी कहाँ अहिले पनि मैले मेरो वृद्धस्तरलाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
2: हाम्रो कुरो हुन्छु भने कल्पना नै हुने जस्तो
1: होइन. कहिले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म मजा कुरो भएको छैन भने फेरि गर्नु फेरि सकारात्मक कुरा हो है. त्यो त सकारात्मक त्यसले सकारात्मक जानिन्छ. मैले एमपिएचडी हो उहाँलाई विद्यार्थी भनौँ कि त सहकर्मी भनौँ कि साथीहरूलाई पढाउने क्रममा के भन्छु भने तपाईँ आफू म चाहिँ गुरु हुँदै भन्ने सोच राख्नु चाहिँ सकेसम्म आफूलाई जवान ल्याउने प्रयास गर्नुहोस्। त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, आफ्नो लडाइँ पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु. त्यो पाटो चाहिँ आफ्नो त राम्रो हो, त्यसले आफूलाई सचेत बनाउँछ नि त.
2: तपाईँले त्यो हुँदै हुँदै पनि इन्डियन पुलिस खाले छुन्छ
1: छुन त छुन्छ. तर जब तपाईँ मेन्टली अलिक तपाईँ पुलिसको लागि म आफ्नो तालिमतिर हुनुपर्छ भनेर सचेत अवस्थाले बन्नुभयो भने त्यसरी गर्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीडा त्यो प्यारिसेट हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ.
2: नेपालमा चाहिँ कस्तो छ त्यस्तो राज्यहरूको अवस्था? त्यहाँको समस्या नेपाल सरकारको छ?
1: अब यो त धेरै विगत क्वेसन आयो. हाम्रो लगभग 3 करोड जति जनसङ्ख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिक हुनुहुन्छ भनेको अब 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ. अनि जन्मिने बच्चाको संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ. गएको 10 वर्षको तथ्याङ्क हेर्ने हो भने ज्येष्ठ नागरिकको संख्या 38% कमीले भएको छ, तर जन्मिने बच्चा अब त धेरै घटिसकेको छ. अनि त्यो कुरा सामान्य तर यो ज्येष्ठ नागरिकको इस्यु भनेको फेरि कस्तो छ भन्दा जति उमेर बढ्दै जान्छ पुरुषको संख्या घट्दै जान्छ, महिलाहरूको संख्या चाहिँ त्यो उमेरसम्ममा बढ्दै जान्छ. त्यो चाहिँ मध्यम उमेरसम्ममा पुरुषहरूको मृत्यु दर बढी भएर यतिसम्म छ कि एउटा जापानको सानो मान्छेमा चाहिँ जापानमा 1 लाखजना 100 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक हुनुहुन्छ. त्यो 1 लाखजनामा 100 जना महिला भएको ठाउँमा पुरुषहरू जम्मा 10 जना हुनुहुन्छ. त्यहाँबाट हामी के भन्छौँ भन्दा यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि यदि नाइजेरियामा फेरि महिलाहरूको चाहिँ धेरै भएको अर्को इस्यु पनि हो र महिलाहरूको इस्युलाई हामीले बढी चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू पनि यसमा आउँछ. नेपालमा पनि धेरै महिलाहरूमा जस्तै हामीले जब दुर्व्यवहारको कुरा गर्छौँ बढी दुर्व्यवहार महिलाहरूप्रति भएको, जब आर्थिक कुराहरू गर्छौँ महिलाहरूले आफ्नो लागि राम्रो सेभिङ गर्न नसक्नु.

0: छौँ, गरिब महिलाहरूमा यो समस्याहरू भएको त्यो हाम्रो अध्ययनहरूले चाहिँ देखाएको छ।
1: महिलाको बोलले र पुरुषको बोलले केही फरक छ?
0: त्यो फरक छ, फरक भन्नाले अब एउटा त भन्दा यो जति उमेर बढ्दै जान्छ, उमेर बढ्दै जाँदा पुरुषको मृत्यु दर बढी हुँदाखेरि प्रत्येक उमेर समूहमा महिलाहरूको संख्या बढ्दै जाने, पुरुषको संख्या घट्दै जाने, जतापट्टि हेर्यो महिलाहरू मात्र हुने एउटा त्यो बाटो छ। अनि अर्को सामाजिक नेटवर्कको कुरा, सामाजिक स्वास्थ्य नेटवर्क हेर्ने भने महिलाहरू धेरै बाध्यकारी, महिलाहरूले जति नै साथी बनाउनुहुन्छ नि त्यति पुरुष साथी बनाउनुहुन्छ। पुरुषहरूको उमेर बढ्दै जाँदा पुरुषहरूको आफ्नो नजिकका साथीहरू धेरै कम हुने रहेछन्। अनि अर्को एउटा रमाइलो पाटो के छ भने सन्तानको बिचमा पनि एउटा उमेर बढ्दै गइसकेपछि आमाको छोरी चाहिँ साथी हुन सक्ने रहेछ, आमाले आफ्नो सबै मनका कुरा छोरीसँग सेयर गर्न सक्ने, तर बाबुले आफ्नो सबै कुराहरू छोरासँग कहिले पनि सेयर गर्न सक्दैन,
1: छोरीको पनि सेयर गर्न सक्छ,
0: छोरीसँग पनि अब छोरी पनि गर्नु छोरीसँग पनि गर्न सक्छ, त्यो धेरै कम छन्, गर्न सक्छ त्यो कम छन्। अन्त रमाइलो त हामी देखिरहेका छौँ, कुनै आमा छोरी राग भयो युक्ति विषयमा सुतेर राग चाहिँ उहाँहरू कन्ट्रोल गरे पनि हामी सुन्छौँ, तर हामीले पनि देखेका छौँ एउटा बाउ र छोरा छोरी बिचरामा सुतेर सेयर गरेको भन्दा त्यो अभ्यास
1: मिहाने
0: त्यो अभ्यासले पनि अवसरमा हुन सक्ने रहेनछ, तर आमा र छोरीको बिचमा त्यो हुने रहेछ। त्यो भएर छोरी भएको आमाको दुष्कर्म एउटा महत्वपूर्ण साथी हो
1: उमेरिने जोड्दाखेरि जस्तो पुरुषको हातमा महिलाको कुरोले अलिक सहज हुन्छ भन्ने कुरा हो,
0: सहज भन्नाले त्यो सहज पनि महिला छैन। हाम्रो समाजमा हेर्दाखेरि जस्तो कतिपय अर्थका कुराहरू हुन्छ, त्यसरी समाजमा महिलाले हेर्ने दृष्टिकोण र पुरुषले हेर्ने दृष्टिकोण, हाम्रो सामाजिक दृष्टिकोणहरूका कुराहरू आउँछन्, त्यसले गर्दा कतिपय ठाउँमा त्यति त्यो नेटवर्कको कुरा गरेँ मैले सामाजिक स्वार्थको, तर अर्कोतर्फबाट हेर्दा परिवारभित्र पनि एउटा बाबुलाई जति एउटा परिवारले विश्वास गर्छ कहिले काहीँ आमालाई विश्वास नगरेको अवस्था पनि छ, र कतिपय ठाउँमा आमालाई फेरि छोराछोरीले आमाको माध्यमबाट चाहिँ बाउसँग कम्युनिकेट गर्ने हुँदाखेरि अनि सन्तान र आमाको भित्र पनि नजिक भएका यसलाई कति यस्तो हुन्छ भनेर हामीले जनरलाइज गर्न चाहिँ सकिँदैन।
1: समुद्रमा अब पुरुष र महिला दुवैको बुढेलीलाई सहज बनाउन जीवन स्वस्थ बनाउनलाई चाहिँ परिवारको भूमिका चाहिँ के देख्नुहुन्छ?
0: परिवार त सबैभन्दा महत्वपूर्ण कुरा नै हो। अब अहिले पछिल्लो समय डेभलपमेन्ट जस्तो जापानहरूले पनि परिवारमा बढी फोकस गरिएको छ, जसलाई भइसकेपछि त्यो व्यक्तिको समग्र समस्याहरूलाई परिवारले नै जिम्मा लिनुपर्छ, र राज्यले अथवा स्थानीय निकायले पनि परिवारको माध्यमबाट उहाँहरूको केयर गर्ने, माया गर्ने, हुर्काउने जिम्मा उहाँले नै दिनुपर्छ भनेर अब सिङ्गापुर जस्तो देशले जसले परमात्मालाई हुर्काएको छ त्यो हुर्काउने संसदमा पुरस्कृत गर्ने अथवा कुनै रूपमा उहाँहरूलाई कुनै न केही काम बाहिर काम गरेको यति पनि हुन्थ्यो बुढा बाबाआमाहरूलाई चाहिँ राज्यले हेर्नुपर्ने अवस्थामा आफैले हेरेको छ भने मलाई के दिनुपर्छ मासिक रूपमा कुनै किसिमका योजनाहरू पनि लिएर आएका छन्। त्यो अर्को बाटो हामी एउटा परिवार हाम्रो महत्वपूर्ण हुँदा परिवारको हुर्किन पाउँदा हामी खुसी पनि हुन्छौँ, र त्यो त एउटा हाम्रो लागि खुसीको कुरा नै हो नि।
1: त्यसपछि बुढौलीले समाज बढाउनको लागि परिवारलाई अर्को हौसला दिलाउनको लागि सरकारले त्यो खालको नीतिमाथि
0: ल्याउनु पर्छ, यो चाहिँ हाम्रो परिवेश हो है। किनभने हामी चाहिँ परिवार सन्तान भनेको चाहिँ कुनै खालको इन्सुरेन्स हो, कुनै किसिमको जुन सोच राखेका छौँ नि त्यो सोचले गर्दाखेरि हामीले चाहिँ परिवारलाई नै हाम्रो पनि चाहिँ जोड दिएर यो नीतिहरू लिएर आउनुपर्छ।
1: सरकारले चाहिँ तपाईँको के सुझाव हुन्छ?
0: सरकारले अब पछिल्लो समयमा त्यसमा एकहरूको संख्या पनि बढ्दै गइरहेको अवस्थामा अब हामीले अलिक बढी फोकस गर्नुपर्नेछ, किनभने जता पनि जोडिन्छ जता घर

विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु

बाँकीमा तेह्र दशमलव शून्य चार प्रतिशतमा धान रोप्नु।

दूषित हुए शरीर कमजोर भएकोले पानो सरसफाईमा ध्यान दिन सके यस्ता समस्याबाट बस्न सकिन्छ। लागि हाले पनि उठेर टाइफाइडका उपचार कसरी गर्न सकिन्छ त फेरि नगर अस्पतालको जनस्वास्थ्य निरीक्षक बहादुर चौधरी।

सकिएमा पनि चरम रूखाको कि टाइफाइडको संक्रमण हुने गर्दछ। यसैले यसको संक्रमणबाट बस्नको लागि सरसफाई तथा खानपानमा ध्यान दिन स्वास्थ्य कर्मीहरूको सुझाव छ।

छ। निगमले हवाई इन्धन आन्तरिक तर्फमा पनि भारी वृद्धि गरेको छ। प्रति लिटर 20 रुपियाँले बढेर आन्तरिक हवाई इन्धनको मूल्य अब 249 रुपियाँ।

Şey, bu sene yapmışım ya.

পঞ্চায়েতে ফেলতে পারা যাবে না।

Thank you.

0: जाम बिल्डअप सँग लड्नमा तीन गुना उत्कृष्ट डेन्टल प्रब्लमलाई सुरु हुनुभन्दा अगाडि नै रोक्छ।
1: This was such a good one.

Thank you.

0: अनि नानी पिसाबले प्रयोग गरेर हेर्नु बारे नै हुँदैन, किरा लाग्छ हार्नु त पर्यो।
1: रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: मैले बोले म परम्परागत पिसाबी नै प्रयोग गर्छु।

Thank you.

रेडियो कोलकाता एफएम द्वारा संगीत बजाने संदेश

발리밤은 디스코에서도 보였어 더러 성격 우측으로 붙어 본 죽힌 모습 고소디도 다 배열이 가나

0: Radio Kubala FM Tumara, Sunhit Mazari Sundays.
1: Thank you.

जानकारी को लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित धारण विधान नमुना र निवेदनको लागि सांस्कृतिक नगरपालिका कृषि विकास शाखा र एउटा कृषि सेवा केन्द्रमा सम्पर्क गर्न पुनः अनुरोध छ।

0: Cruzada de Fundara, Jordi Cruzari i Santís.
1: Thank you.

Thank you.

0: ज्ञान मानसिक समस्या र पढाइमा असन्तुल हुन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितको जारी सन्देश।

0: जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेर्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: भिडियो गुरुबाबा एफएमद्वारा

I'm going to go to the next slide.

शुरू हुँदैछ। थारू समुदायमा कर्म पूजा हरियो

પછી કેન્દ્ર ચર્ચા શ્રી

0: सेवा गंतव्य कार्मिक खाने सामग्री सब करना बंद कर देता है। आज सुनाई तक ना खाने खिलाए खाने को ना गर्मी खिलाई बजा पेगा तो खाने सामग्री भी सब लाभ मिलते हैं।
1: भगवान खेती राम्रो होस् र धान राम्रो ख्याल नलाग्ने भनेर खेतमा हाल्नका लागि औषधि बनाउँछन् जसलाई खेतवन भनिन्छ। मुख्यद्वारा साधना गरिएको यो खेतवन सबैको खेतमा पुगोस् भनेर गाउँको शिर कुलामा हालिन्छ।

0: राज्यका रत्नपुर गाउँ पालिका स्थित प्रख्यात सन्तानेश्वर महादेव मन्दिरमा आयोजित पदयात्रामा स्थानीय मुस्लिम समुदाय हिन्दू तीर्थयात्री पन दुर्गाक्षका माताको खाताहरूलाई भव्य स्वागत गर्नबाट यहीले स्थानीय स्तरमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावना उत्कृष्ट उदाहरण प्रस्तुत गर्दा गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाजसँग तीर्थयात्री सम्मान कर्तित धर्मका नाउँमा समाज विभाजित हुने होइनपछि फरक आस्थाहरूसितै आपसी सम्मान विश्वास र भाइचारा कायम र प्रमाण पत्रहरूबाट तीर्थयात्री सहित धार स्वागत गर्नुपर्छ कि मन्दिरमा पुगेर मुस्लिम समुदायका नागरिक प्राथमिकता खानाले स्वागत गर्नमा ध्यान खुसी नगर्नुपर्दै कि यहाँमा सद्भावको स्पष्ट सन्देश दिन माग गराइहाल्दा स्थानीय विनय दीक्षितले रिनापुर समान मनपुर समाजमा विभाजक क्षेत्री एकता प्रोत्साहन कलकबाट मानव स्थापन कर्ताममा मुस्लिम टोली संलग्न पारको हरेक समुदायका व्यक्ति समान रूपमा सहभागी फिलकबाट अधिवक्ता वसन्त गौतम फरक प्रस्थापित व्यक्ति प्राण भण्डारा आयोजना एक पर्यटन विकासमा सहयोग पुगेन सामाजिक सद्भावका नमुना रगतबाट लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्ण केसी तुङ्गाले यही सहिष्णुता हो एकताको मार्ग ग्यास पर अनुकरणीय हुन जोड दिनबाट राष्ट्रिय संसारको पारे हिन्दु सेल
1: महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको सामाजिक सुरक्षा गर्ने चिन्ता गर्दै डिजिटल हिंसा नियन्त्रणकरण कानूनी सुधार परिहार रोक पठाइनुभएको आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मिलक साइबर सुरक्षा सम्बन्धी छलफलमा उहाँ चयन गर्नुभयो। उहाँ पाठकसँगै डिजिटल प्रविधिका तीव्र विस्तारसँग साइबर अपराध डिजिटल हिंसा सामाजिक तथा मानव अधिकारका चुनौतीका रूपमा अनुभव गर्नुभयो।

0: शरीर हत्या न कभी सामाजिक संतान खाता निजी फोटो तथा भिडियो का दुरुपयोग ब्लैकमेलिंग साइबर स्पेकिंगको डिजिटल वित्तीय ठगीको घटना बहत्ते गर्दा कसैले अचेन अपराधपछि विशेष गरी महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता हुनक हुने तथा लैङ्गिक तथा युवकहरूसहितको समुदाय या प्रभावित हुन महाकारी बन्छन्। उनीहरूले डिजिटल हिंसा सहितका सबै एक लैङ्गिक हिंसामा समेत अङ्कित कानूनका अवधारणा तयार दुःख कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रकाशित जानकारी हाजिर बाटे।
1: राष्ट्रीय समाचार सँग सन्देश समय बोलाइरहेका सन्देश रहेन सबैलाई मुख्य मुख्य सन्देश दिएका वासुदैका कानपुर दमलियो पारक प्रज्ञा कलङ्की फाटामा परम्परागत हरिया कुरै दलिल पुजारी जनता हो महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको सामाजिक सुरक्षा मन्त्री सीता पाटी डिजिटल हिंसा नियन्त्रण र कानुनी सुधार परिहारी समाचार कक्षेन्द्र कुमार।

लागि योजना प्रसारण गरिएको छ। साथै अनुसूचित भारत विधान नमुना र निवेदनको लागि पाँचपुरी नगरपालिका कृषि विकास शाखा र एउटा कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित सात बमोजिम विवरण, समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि, समूहदाता प्रमाणपत्र प्रतिलिपि, समूहको छाप, अध्यक्षको फोटो, अध्यक्ष परिवर्तन भएको हकमा, नयाँ समूह दर्ताको हकमा, अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित सात बमोजिम विवरण, पूर्ण रूपमा अनुमोदित मूल्याङ्कन गर्ने, समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, हुनेकालेको सिफारिस, समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा वर्षको प्रतिलिपि, मासिक कार्ययोजना र समूहको छाप र अध्यक्षको फोटो।

सम्बन्धले आर्थिक सहायताका लागि बुधबार निवेदन दिएका छन्। नेता अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1,09,00,000 रुपियाँ खर्च भएको छ भने सर्वधर्मीका लागि 2,33,00,000 रुपियाँ खर्च गरिएको छ। उपलब्ध तथ्याङ्क अनुसार 1,84,00,000 जनाको सर्वधर्मी गरेको बोर्डले जनाएको छ। यी तथ्याङ्कले विदेशी रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिम युक्त रहेको संकेत गरेको सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी सारदा भण्डारीले बताउनुभयो।

ढुङ्गा भए पनि कोसिस सम्म त मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुन

भएको छ भने नेपाली विषयमा यसरी खेलकुदमा महिला परिवार पनि सहभागी गराउनु भएको छ। यस

0: sehen das streaming Kanal, die schauen im Internet,
1: खबर सुनिरहनु भएको छ। साझा खबर र अब बाँकी खबर।

सितम्बर 29 सम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सडक माथि बाटा कति बेला ठुला ठुला चप्पल गर्छन् र कति बेला निर्देशको परिमा हुन्छ कसैलाई थाहा हुँदैन। भवनका स्थानीय डोराकान्त पौडेल सिद्धान्त राजमार्गको सिद्ध बाबा झुन्सा हिउँदे खोला टिकरधारा र ग्रामीण सडकका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन चल्ने विद्युतबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय स्थानीय तह तथा सरकार निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाटनाका सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदी आर्थिक पालिका अनि सडक विभिन्न थानाले हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षा कर्मीहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा लगाउने निर्णय गरेका छौँ। सामान्य नदीमा पनि बाटो अवरुद्ध घण्टौसम्म यात्रुहरू पाउँदैन अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सडकको नियमित र सामान्य जीवनले जय मानेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिन समाधान चाँडोभन्दा चाँडो नगरिदिँदा वर्षेनी करिब नागरिकले अनाथ र ज्यान गुमाउनु परेको छ भने हजारौंले स्वास्थ्य खेपिरहेका छन्। भुवन रायनाथी सीआईएन रेडियो।

एक व्यवस्था देखि व्यवस्थापन सम्मेलन सुझाव दिएको छ। दुर्घटना घटनामा जनजनै बढेको त्यसरी सम्मेलन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाल बढेपछि सुनकोशीमा फसेको कारको खोजीमा चुनौती देखिएको छ। प्रदेशवादी सात दलद्वारा प्रगामी मोर्चा गठनको घोषणा कोशीका मुख्यमन्त्री कार्ति विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्तावको नेकपाको साथ भने नपाउनु भएको छ। नेपाली काँग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको तीन दिन ठूलो कार्यक्रम सम्भावना रहेको छ। अनुसन्धान नर्स ज्योति राजा भट्टका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1200

Thank you.

नसकेसम्म दसैँ पाहुना भेटेको प्यारो राखेँ अनि पानी परेको बेलामा नै छैन बिहानकै छिटो छिटो बसी बसेर हामी त्यो बेलामा खाइ छैन।

estamos con la universidad.

0: भएको लागु पदार्थको यत्रको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं
0: तर भने खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
2: रेडियो गुणवत्ता एफएमद्वारा

संसदीमा भएको सदनलाई काठमाडौँ छानबिनका लागि न्यायिक समिति गठन गरेको छ।

तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यहाँ पुरुषहरूले विदा लिँदा पदोन्नतिको अवसर घट्ने र

0: நாம்
1: అంతిమ నిర్ణయం పదిహేను విషయం

आवश्यक कागजात सूचना प्रसारण।

सर गाडीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित कलम विधान नमुना र निवेदनको लागि बाँसुरी नगरपालिका कृषि विकास शाखा राज्यपाल कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। अनुसूचित सम्मान अधिकरण निवेदन अनुसूचित कार्यक्रमहरू द्वारा सम्मान अधिकरण सम्बन्धी समूहको निर्णय प्रतिनिधि समूहका गुणवत्ता प्रतिनिधि समूहको छाप आरक्षको पूर्व आरक्षित परिवर्तन गरेको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित बमोजिम सम्मान अधिकरण निवेदन अनुसूचित सात बमोजिम विकार पूर्ण रूपमा अनुमति बुझाउने प्रति समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिनिधि वडाको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा प्रतिनिधि कृषि कार्ययोजना समूहको साथ

Thank you.